0: do you buy
1: agar khubsurat apnaye beauty cream ado sirf the acne and scarring go by and sparkling miracle glow beauty cream
2: zarmti
3: fatiye mehra ek aur peh
2: fm 88 network
3: sind ki awaaz
4: bank islami gold based financing se अमानत को अपनी जगह रहने दो आज ही 1114752642 या bankislami.com.pk पर अप्लाई करें शराइत और जवाबित लागू हैं
5: इमरजेंसी कभी बता कर नहीं आती
6: चंद इमरजेंसी रेस्क्यू सर्विस में आपकी क्या मदद कर सकती हूँ
7: कंट्रोल फॉर एम 210210 मूव करेंगे
5: सिंध इमरजेंसी रेस्क्यू सर्विस 1122 हुकूमत सिंध के महकमा बहालियात का एक अहम इदारा है जो जदीद निज़ाम के जरिए फौरी और मौसर मदद फराहम कर रहा है हुकूमत सिंध के इस इनिशिएटिव से इमरजेंसी सर्विसेज में एक अवामी खिदमत के उस जज्बे हुकूमत सिंध की पहचान है सिंध इमरजेंसी रेस्क्यू 1122 आपकी हिफाजत हमारी जिम्मेदारी خدمت میں سب سے آگے سندھ
8: خوبصورتی جو اصل راز صرف ڈی اسکن بیوٹی کریم ہن میں موجود وائٹامن اے بنائے نکھری قدرت گلو ڈی اسکن بیوٹی کریم اصلی گلو ہر ڈی
9: نئی بیٹری کدے آنی دا
10: بیٹری جی ضرورت ہی کونے پہنجی پرانی بیٹری سرگودا بیٹری سروس وارن دا اجو ہی کھنی پہ ونیا اوے ادھو قیمت میں پرانی بیٹری میں نئیوں پلیٹوں سیل لگائے بیٹری کے صفا نو کرے چھڑی دا
9: سائیں پو یہ بیٹری جلدی تا خراب کو نہ تھیں دی
10: سروس وارا چھ مہینے